नानक फिके बोलिए तन मन फिका हो फिको फिका सुखिए फिका फिकी सोए फिका तो